0: एक नया अंदाज,
1: एक नई सोच,
2: नई सोच,
0: एक नई पहचान,
1: एक नई लगन,
2: नई लगन।
0: यूसीबी में है हर फैकल्टी की अपनी एक अलग पहचान।
1: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिबिल्म के किरदार से।
0: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की।
1: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में UCP नंबर 1।
0: जब मिलती है लगन,
1: मेहनत,
0: कामयाबी और खुलूस,
1: तो बनती है
0: UCP की दुनिया।
1: आप सुन रहे हैं FM 92.6।
0: सुनते रहिए।
3: अस्सलाम वालेकुम, आप सुन रहे हैं FM 92.6 UCP की दुनिया। प्रोग्राम नखले अदब में खुश आमदीद। मैं आपकी मेज़बान तहज़ीन अली। आज हमने अपने शो पर जिनको दावत दी है वो इस वक्त गवर्नमेंट कॉलेज के इंग्लिश डिपार्टमेंट में एज ए लेक्चरर हैं। आपने अपना रिसर्च वर्क इन्वायरमेंटल लिटरेचर और पार्टीशन लिटरेचर पे किया। इसके अलावा आपने एंटरटेनमेंट जर्नलिज्म पर भी काम किया। तो आज हमारे साथ हमारे शो पर मौजूद हैं सर मोहम्मद अली। अस्सलाम वालेकुम सर, कैसे हैं आप?
4: वालेकुम अस्सलाम, बिल्कुल ठीक अल्हम्दुलिल्लाह।
3: सर बहुत बहुत शुक्रिया, आपने अपने मसरूफियात में से वक्त निकाला और हमारे शो पर आए। सर जिस तरह हमने अपने सामईन को बताया कि आपने अपने रिसर्च में एनवायरमेंटल लिटरेचर और पार्टीशन लिटरेचर के बारे में रिसर्च की, तो अगर मैं आपसे पूछूं कि बेसिक एनवायरमेंटल लिटरेचर क्या है और पार्टीशन लिटरेचर क्या है और इनमें डिफरेंस क्या है, तो आप हमारे सामईन को कैसे बताएंगे?
4: अच्छा, डिफरेंस इनमें तो काफ़ी ऑब्वियस है, ठीक है। दे आर नॉट रिलेटेड फील्ड्स एज सच या इंटरलिंक्ड फील्ड्स। पार्टीशन, मैं जब पार्टीशन लिटरेचर की बात करता हूँ तो मैं उसमें जिस पार्टीशन की बात करता हूँ वो आपकी सब कॉन्टिनेंट की पार्टीशन है, 1947, दैट रिजल्टेड इन द सब कॉन्टिनेंट बीइंग डिवाइडेड इनटू टू डिफरेंट कंट्रीज। और जब आप इन्वायरमेंटल लिटरेचर की बात करते हैं तो इन्वायरमेंटल लिटरेचर जो है वो आपका एक इमर्जिंग फील्ड है लिटरेचर में, इस तरह से कि आपकी वो कहानियाँ, आपकी वो नज़में, आपके वो ड्रामास, आपकी वो मूवीज़ जो कि इस बारे में बात करती हैं कि आपके ये जो एक एनवायरमेंटल क्राइसिस चल रहा है, ठीक है, वो उसकी बेसिस क्या है, उसकी वजूहात क्या है, किस तरह से उसमें जो लोगों की ज़िंदगियाँ हैं वो उसकी वजह से मुतासर हो रही हैं।
3: हम इसको ऐसे भी देख सकते हैं कि एनवायरमेंटल लिटरेचर अपने तौर पर हमारे जो पढ़ने वाले हैं उनको ये आगाही फराहम करता है कि क्या, कैसे हम एनवायरनमेंट को बेहतर कर सकते हैं या उसमें नेचर का क्या किरदार है।
4: यस, एनवायरमेंटल लिटरेचर जो है वो आपका, अब चूंकि देखें पौधों की, दरख्तों की, जानवरों की बात तो आपके चिल्ड्रंस लिटरेचर में भी होती है, बच्चों की कहानियों में भी होती है, ठीक है। और वैसे भी लिटरेचर में जो है अगर आप रोमांटिक पोइट्स की तरफ जाएं, वर्ड्सवर्थ या कीट्स वगैरह की तरफ, तो वो भी दरख्तों की, फूलों की, बादलों की, बारिशों की बात करते हैं। एनवायरमेंटल लिटरेचर जो है वो इस तरह से इन चीज़ों के बारे में बात करता है कि वो इन चीज़ों को लेता है एज थिंग्स दैट आर टू बी एंजॉयड, ठीक है, आपके वो पोएटिक एक्टेंट्स भी हैं, पर एट द सेम टाइम एनवायरमेंटल लिटरेचर जो है वो आपको कहानियों के थ्रू ही ये सिखाने की कोशिश करता है कि किस तरह से आपने यही चीज़ें जो कि आपकी ज़िंदगी को खूबसूरत बनाती हैं, आपने इनको बचाना भी है। इट इज थ्रू स्टोरी टेलिंग दैट दे टेल यू दिस। जो आपने बात की कि पार्टीशन लिटरेचर और एनवायरमेंटल लिटरेचर जो है उनका क्या आपस में ताल्लुक है या डिफरेंस है, तो वो हैं तो ये दोनों डिफरेंट चीज़ें, लेकिन मैंने इनको जब लिंक किया था अपनी रिसर्च में, ठीक है, मेरा जो आइडिया था वो ये था बेसिकली कि हम लोग जब बात करते हैं जंगों की बात करते हैं, ठीक है, किसी भी किस्म की हम लोग वायलेंस की बात करते हैं, तो हम लोग एक जिसको कहते हैं एंथ्रोपोसेंट्रिक पर्सपेक्टिव, जिसका मतलब ये है कि एक इंसान के पर्सपेक्टिव से जो है हम बात करते हैं कि क्या हुआ जंग में, कितने लोग मरे, ठीक है, कितनी खवातीन के साथ ज्यादती हुई, कितने बच्चों के साथ जो है वो जुल्म हुआ, लेकिन कोई इस बारे में बात नहीं करता कि आप जब एक जंग करते हैं और आप जो है अगर कोई एक्सप्लोजन्स कर रहे हैं, ठीक है, या बॉम्ब्स जो हैं वो फट रहे हैं, तो वो जो केमिकल्स आपकी ज़मीन में जा रहे हैं और वो आपकी ज़मीन में जा रहे हैं, फिर उस ज़मीन में से उस वॉर के बाद जो आपके फल उग रहे हैं या आपके दरख्त जो है वो उग रहे हैं, वो किस तरह के होंगे, ठीक है, और फिर उनको जब आप इंटेक करेंगे फिर आपकी पर्सनालिटी में जो है वो किस तरह के जो है वो बिहेवियर्स आएंगे। तो इस बारे में बहुत कम लोग बात करते हैं, बहुत चंद लोग हैं जो इस बारे में बात करते हैं कि आपकी जो जंगें होती हैं या इस किस्म की जो हिस्टोरिकल इवेंट्स होते हैं जिनमें खून खराबा बहुत होता है, तो हम खून खराबा इंसानों तक महदूद रखते हैं, लेकिन वो खून जो है वो आपकी ज़मीन में भी जा रहा होता है, ठीक है। तो मेरा जो थीसिस था, मेरी जो रिसर्च थी, वो इस बारे में थी कि पार्टीशन के दौरान جو آپ کی 1947 کی پارٹیشن ہوئی, اس میں لوگوں نے, جب ہم لوگوں نے سنا بہت ہے کہ ہمارے جو دریا ہیں وہ سارے لال ہو گئے تھے کیونکہ لوگوں کو مار مار کے جو ہے انہیں پھینکا جا رہا تھا. ٹھیک ہے, اب یہ تو بات ہے کہ لوگوں کے ساتھ بہت ظلم ہوا, لوگوں کو مار مار کے دریاؤں میں پھینکا گیا, خواتین نے جو ہے وہ خودکشیاں کی کنویں میں چھلانگ لگا کے, لیکن اس بارے میں تو کوئی نہیں بات کرتا کہ دریاؤں کے ساتھ ہم کیا کر رہے تھے.
5: بالکل,
4: ہم نے مطلب وہ وقت جہاں پہ ہمارا ملک جو ہے وہ بن رہا تھا, ڈیولپ ہو رہا تھا, ہم نے اس کے دریاؤں میں کیا کیا ہے, ہم نے اس کے ساتھ, ہم نے لوگوں کی لاشیں پھینکی ہیں اس میں, ہم لوگوں نے اس میں جو ہے وہ خون بہایا ہے. ٹھیک ہے, اور ہم لوگوں نے جو ہے وہ بڑے ہیپ ہیزرڈ ڈیسیجنز لیے ہیں دریاؤں کو لے کر, ہم نے دریاؤں کے ساتھ ہر طرح سے زیادتی کی ہے پارٹیشن کے وقت. ٹھیک ہے, اور آج ہم اس کے نتائج بھگت رہے ہیں. ٹھیک ہے, وہ چاہے آپ کے وہ پولیٹیکل جو ہیں اس کے کانسیکوینسز ہیں, ٹھیک ہے, ویسے آپ کا واٹر کرائسس ہے, سب کچھ.
5: کیا ہم اس پہ اس طرح بھی اس کو انٹرلنک کر سکتے ہیں کہ اس کے بعد ہونے والے نتائج جس طرح گلوبل وارمنگ یا اس کے علاوہ جو سائڈ افیکٹس ہوتے ہیں؟ سر, آپ اس وقت گورنمنٹ کالج میں ایز این لیکچر آ رہے ہیں, تو آپ کیا ریشو دیکھتے ہیں اس وقت لٹریچر کی ینگ جنریشن میں, یا کس طرح کے بچے آ رہے ہیں, صرف اس لیے کہ ان کو کہیں ایڈمیشن نہیں ملا یا پھر وہ انتھوزیاسٹ ہیں؟
4: نہیں, ایسا نہیں ہے کہ انہیں ایڈمیشن نہیں ملا.
5: نہیں, مطلب کچھ لوگ ہوتے ہیں نا, ان کے سائنسز میں ہوتے ہیں اور پھر وہ کہتے ہیں کہ ایک اچھے ادارے میں ایڈمیشن ملے, سو وائی ناٹ انگلش یا وائی ناٹ لٹریچر.
4: اچھا, یہ دیٹس اے گڈ کوسچن, میں تو ایک روز اس کے بارے میں سوچتا ہوں کہ کیا ہو رہا ہے. اچھا, اس میں ایک بات یہ ہے کہ اس طرح سے تو بہت کم لوگ آتے ہیں کہ اور کہیں نہیں ہوا تو یہاں پہ ہو جائے, اور پھر جو لوگ اس پرسپیکٹیو کے ساتھ آتے ہیں وہ شروع کے ایک دو سیمسٹرز میں ان کو ریئلائز ہو جاتا ہے کہ ہم سے غلطی ہو گئی ہے, کیونکہ کوئی بھی فیلڈ جو ہے وہ آپ کی آسان نہیں ہوتی ہے. جب آپ اس میں آ جاتے ہیں پھر آپ کو پتہ چلتا ہے کہ اس کی اپنی بہت گہرائیاں ہیں. ٹھیک ہے, اور اس میں اچھا, اب یہ جو بات ہے کہ کیا پرسنٹیج ہے, کس طرح کے اسٹوڈنٹس آ رہے ہیں, ٹھیک ہے, اچھا, اس میں یہ ہے کہ بچے آ جاتے ہیں لٹریچر میں, اور مسئلہ یہ ہے کہ ان میں سے اکثر لوگوں کو یہ لگ رہا ہوتا ہے کہ چونکہ ہمیں, جو کہ میں روز میں گھر میں بھی آ کے بول رہا ہوتا ہوں, میں یونیورسٹی میں بھی کھپ رہا ہوتا ہوں, کہ اکثر بچوں کو لگتا ہے کہ چونکہ ہمیں انگلش بولنی آتی ہے تو ہم لوگ انگلش لٹریچر جو ہے وہ پڑھ سکتے ہیں, یا انہیں لگتا ہے کہ اگر ہم لوگوں نے جو ہے وہ دو چار کنٹمپرری ناولس پڑھے ہیں, ٹھیک ہے, بڑے پاپولر فکشن پڑھی ہے تو ہم لوگ لٹریچر پڑھ سکتے ہیں, یا انہیں لگتا ہے کہ ہم لوگوں نے نیٹ فلکس کے کچھ بڑے پاپولر انگلش سیزنس دیکھے ہیں تو ہم لوگ لٹریچر پڑھ سکتے ہیں, ہم اچھی انگلش لکھ سکتے ہیں. یہ ان کی جو ہے نا بہت بڑی خام خیالی ہوتی ہے. ایک تو ان کی انگلش کا صرف بولنا جو ہے وہ میٹر نہیں کرتا, آپ اس کو کمپریہینڈ کتنی اچھی طرح سے کر پاتے ہیں, آپ اپنے جملوں کو کتنی اچھی طرح سے لکھ پاتے ہیں, آپ کی بیسک انگلش کس حد تک پرفیکٹ ہے کہ اگر آپ کے سامنے کوئی مشکل ٹیکسٹ آتا ہے یا کوئی افریقن امیریکن ٹیکسٹ آتا ہے جس میں وہ گرامر کو فالو نہیں کرتے تو آپ کی اپنی انگریزی ٹھیک ہوگی تو آپ کو پتا ہوگا کہ یہ خراب انگریزی نہیں ہے, دس از دیئر اسٹائل. تو یہ والے پرابلمس بہت زیادہ آتے ہیں کہ بچوں کو تھوڑی بہت اگر انگریزی آتی ہے تو انہیں لگتا ہے کہ بس وی آر گڈ ٹو گو, اور پھر وہ اس چیز کے جو ہیں وہ نتائج بھگتتے ہیں. تو شاید وہ آتے ہیں ایک پیشن کے ساتھ کہ ہم لوگ کر لیں گے, لیکن پھر مسئلہ یہ ہوتا ہے کہ انہیں ریئلائز ہوتا ہے کہ نہیں, اتنا آسان نہیں ہے. پھر بہت کم پرسنٹیج ہے ایسے بچوں کی جو بہت زیادہ ریڈنگ کرتے ہیں, جو کہ اٹس آئی تھنک پری ریکوزٹ.
5: میرے خیال میں تو یہ ہر جو فیلڈ ہے اس میں ہی یہ کمی آ رہی ہے کہ مطلب اگر آپ سائنسز میں دیکھیں یا بچوں نوجوان نسل میں تو خاص طور پہ ریڈنگ کا وہ جو ہے وہ دورانیہ وہ بہت کم ہو گیا, بلکہ بہت کم ہے,
4: نہیں پڑھتے
5: بیکاز آف اسکریننگ.
4: ہاں, میں تو یہ بھی, اب دیکھیں لٹریچر میں ایسے ہے کہ اکثر ہم بہت سی ایسی ایگزامپلز ہوتی ہیں جو ہم یہ کہتے ہیں کہ چلیں اگر آپ نے یہ ناول نہیں پڑھا یا یہ پوئم نہیں پڑھی تو آپ نے یہ مووی دیکھی ہوگی. بچے موویز بھی نہیں دیکھتے
5: کیونکہ وہ دورانیاں بالکل 20 سے 25 سیکنڈ کی ریل کا ہو گیا, تو اتنا
4: دے ڈونٹ ریڈ, دے ڈونٹ واچ موویز. ہم یہی سوچتے ہیں کہ کیا کرتے رہتے ہیں سارا وقت.
5: بالکل, ہم اسی بات کو آگے بڑھائیں گے, لیکن اس وقت ایک چھوٹے سے میوزیکل بریک کا, سنتے رہیے FM 92.6 UCP کی دنیا.